स्वागत जनाउन चाहन्छु आकाशवाणी को नेपाली प्रसारण सेवामा। अब सुनाउने छु केही लोक तथा आधुनिक गीतहरू हिरण दर्नालको स्वरमा। त श्रोताहरू प्रथम प्रस्तुति स्वीकार्नुहोस्। शब्द रहेको छ मोहन सिंह लोहागुनको अनि संगीत योगेन्द्र कथानीको।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। देशले आज 80औं स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। प्रधानमन्त्रीले शक्तिको सप्तधाराको आह्वान गर्नुभयो ताकि देशलाई नयाँ उचाइसम्म पुर्याउन सकियोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज 80औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा वीर जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो र इन्डोनेसियाको फ्लोरेस क्षेत्र नजिक आज बिहान आएको 7.7 तीव्रताको भुइँचालोमा कम्तीमा पनि 5 व्यक्तिहरूको मृत्यु भएको छ। समाचार विस्तारमा। देशले आज 80औं स्वतन्त्रता दिवस मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भन्नुभयो, आज प्रत्येक हृदयको धड्कन वन्दे मातरमको गायनले गुन्जिरहेको छ। प्रत्येक घर तिरंगा छ, मन तिरंगा, अनि देश उत्साह तथा उमंगसित नयाँ संकल्प लिएर अघि बढ़िरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, देशले आज ती महान सपूतहरूलाई स्मरण गरिरहेको छ जसले आफ्नो त्याग अनि बलिदानद्वारा देशलाई स्वतन्त्र गराए। प्रधानमन्त्रीले बाढ़ प्रभावित मानिसहरूको उल्लेख गर्दै सरकार संकटको यस घड़ीमा उनीहरूको साथमा रहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, कुनै पनि राष्ट्र तब महान बन्दछ जब देश आफ्नो सपनाहरू, संकल्पहरू अनि सामर्थ्यको दममा अघि बढ्दछ। आज भारत एउटा ठूलो सपना साथमा लिएर अघि बढ़िरहेको उहाँले बताउनुभयो। जब 2047मा स्वतन्त्रताको 100 वर्ष पूरा हुनेछ, हामी विकसित भारत बनेरै छोड्नेछौ। विगत 12 वर्षमा देशले नयाँ गति पक्रेर अघि बढ़िरहेको उहाँले बताउनुभयो। इलेक्ट्रोनिकदेखि लिएर मोबाइल विनिर्माणसम्म हरेक क्षेत्रमा धेरै गुणा उत्पादन बढ़ेको छ। अघि बढ़नको लागि आत्मविश्वास, आत्मगौरव अनि आत्मनिर्भर हुनु आवश्यक रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले आत्मनिर्भर भारतको दिशामा अघि बढ्दै 3 सेमी कन्डक्टर संयन्त्र शुरू गरेको छ अनि आगामी वर्षहरूमा अझ सेमी कन्डक्टर संयन्त्रहरू शुरू गरिनेछ। देशले टेक्नोलोजीको दिशामा पनि प्रगति गरिरहेको छ।
2: पिछले 12 वर्षों डिफेन्स प्रोडक्शन करिब 4 गुना, खादी और ग्रामोद्योग का उत्पादन करिब 5 गुना हुआ, इलेक्ट्रॉनिक मैन्युफैक्चरिंग करिब 7 गुना बढ़ा, आधुनिक रेलवे कोच का निर्माण 21 गुना बढ़ा, मोबाइल फोन उत्पादन 33 गुना बढ़ा। आधुनिक युग को देकर के भी डिजिटल और इनोवेशन की दुनिया में भी हमने अपना परचम लहराया। इंटरनेट यूजर करीब 4 गुना बढ़े, पेटेंट ग्रांट होने की संख्या 4 गुना बढ़ी, डिजिटल ट्रांजेक्शन 100 गुना बढ़े।
1: प्रधानमन्त्रीले भन्नुभयो, आत्मनिर्भर बन्नमा संसाधनहरूको कमी होइन तर सोचको सीमाहरू बाधा हुँदछन्। आज देशलाई काँचो तेलमाथि निर्भर हुन परिरहेको छ। देशमा 99% समुद्र तटलाई नो गो एरिया घोषित गरेर राखिएको थियो अनि समुद्रभित्र तेलको खोज गर्ने अनुमति थिएन, तर अब यी क्षेत्रहरूलाई गो अहेड घोषित गरिएको छ। उहाँले भन्नुभयो, तेल ग्यास भण्डार खोज्नका लागि समुद्र मन्थनको घोषणा गरिएको छ अनि यसको लागि 85,000 करोड़ रूपियाँ आवंटित गरिएको छ। देशमा हाइड्रोजनले चल्ने पहिलो रेलगाड़ी शुरू गरिएको बताउँदै उहाँले भन्नुभयो, हामीले विश्वमा हाइड्रोजनको क्षेत्रमा पनि झण्डा गाडेका छौं। प्रधानमन्त्रीले भन्नुभयो, हामी शान्ति अधिनियमद्वारा परमाणु ऊर्जाको क्षेत्रमा अघि बढ़िरहेका छौं अनि भारतले 5 परमाणु संयन्त्र शुरू गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्रीले भन्नुभयो, वर्ष 2047 को विकसित भारतको लक्ष्य प्राप्त गर्नको लागि हामीले आफ्नो कार्य, संस्कृति, सोच अनि कामको गतिलाई परिवर्तन

0: महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो र इन्डोनेसियाको फ्लोरेस क्षेत्र नजिक आज बिहान आएको 7.7 तीव्रताको भुइँचालोमा कम्तीमा पनि 5 व्यक्तिहरूको मृत्यु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: त श्रोताहरू, अब प्रस्तुत छ हिरण दर्नालको स्वरमा यो गीत। शब्द रहेछ सुदेश छेत्रीको अनि सङ्गीत स्वर्गीय सिल्भेस्टर सिडलिङको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

0: सपना एक परिवार का हो, एक बिजनेस का या पूरे देश का, हर सपने में है भारत की नई तस्वीर। इस स्वतंत्रता दिवस पर SBI की तरफ से आप सभी को हार्दिक शुभकामनाएं। आइए हम सब मिल के साथ भारत को और आगे ले जाएं। SBI, डिजिटल फर्स्ट, कस्टमर फर्स्ट, नेशन ऑलवेज।
1: Whether it's the dream of a family, a business, or an entire nation, every dream paints a new picture of India. This Independence Day, SBI extends its warmest wishes to every Indian. Let's come together and take India forward. SBI, digital first, customer first, nation always.
2: Srotaru aba prastut cha samsamayik samiksha.
3: समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ इसरोको मलवा मुक्त अन्तरिक्ष मिशनले अन्तरिक्ष सम्पत्तिको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ। आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले ठूलो संख्यामा लो अर्थ अर्बिट LEO उपग्रह तारामण्डलहरू र वा उपग्रह इन्टरनेट तारामण्डलहरूको प्रसारको मुद्दालाई लिएर चिन्तित छ, जसले अन्तरिक्षमा फोहोर जमा गरिरहेको छ र यसको समन र रोकथामका लागि सबै सम्भव पाइलाहरू चालिरहेको छ। विज्ञान र प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, इसरोको डेब्रिज फ्री स्पेस मिशनले अन्तरिक्ष सम्पत्तिको सुरक्षा गर्न र सक्रिय फोहोर हटाउने ADR र अन्य माध्यमहरूको माध्यमबाट फोहोरको थप उत्पादनलाई सीमित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। डाक्टर जितेन्द्र सिंहले इन्टरनेट कनेक्टिभिटीका लागि उपग्रह नक्षत्रहरूमा समन्वयता केही हजार उपग्रहहरू हुन्छन् जसले उनीहरूको सम्बन्धित कक्षीय सेलहरूको वरपरका कक्षीय क्षेत्रहरूमा टक्करको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँदछ, जबकि धेरै ठूला नक्षत्रहरूमा स्वायत्त टक्करबाट बाँच्ने क्षमताहरू छन्। केही उपग्रहहरू कक्षामा असफल हुन सक्छन् र टक्करबाट बाँच्न पैतरेबाजी गर्न सक्षम नहुनु सक्छन्। मन्त्रीले थप उल्लेख गर्नुभयो, सानो आकारको ट्याग गर्न नसकिने भग्नावशेषले थप जोखिम निम्त्याउँदछ, किनकि यस्ता फोहोरलाई टक्करबाट बाँच्न वा पर्याप्त रूपमा बचाउन सकिँदैन। एक प्रभावले मिशन अन्त्य क्षति निम्ताउन सक्छ, उपग्रहलाई गैर कार्यात्मक बनाउँदछ र थप फोहोर उत्पन्न गर्दछ। उपग्रहहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै फोहोर निर्माणको समग्र जोखिम महत्वपूर्ण छ। उहाँले यो पनि औल्याउनु भयो, कुनै पनि विखण्डन घटना, चाहे त्यो एक टक्करको कारण होस् वा जनसंख्या भएको कक्षीय सेलको नजिक आकस्मिक ब्रेकअपको कारण, यी जोखिमहरू अझ बढ्न सक्छ। अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरणमा भारतको संस्थागत संलग्नतामाथि प्रकाश पार्दै डाक्टर जितेन्द्र सिंहले जानकारी दिनुभयो, सन् 1993 गठित अन्तर एजेन्सी अन्तरिक्ष फोहोर समन्वय समिति IADC अन्तरिक्ष फोहोर अनुगमन र न्यूनीकरण मामलामा काम गर्ने सबैभन्दा मान्यता प्राप्त निकाय मानिन्छ। इसरो सन् 1986 IADC सदस्य रहेको छ। उहाँले यो पनि भन्नुभयो, वायव्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगमा संयुक्त राष्ट्र समिति UNCOPUOS ले अन्तरिक्ष फोहोर न्यूनीकरण र अन्तरिक्ष सञ्चालनको सुरक्षा सहित दीर्घकालीन स्थिरता मामलाहरूलाई सम्बोधन गर्दछ। IATC संयुक्त राष्ट्र वैज्ञानिक र प्राविधिक उपसमिति UNSTSC दीर्घकालीन स्थिरता सम्बन्धी कार्य समूह र अन्तरिक्ष परिस्थिति जन्य जागरूकता विशेषज्ञ समूह SSE सहित अन्तरिक्ष फोहोरसँग सम्बन्धित अन्तर्राष्ट्रिय रूपमा भारतको प्रतिनिधित्व गरिन्छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, IADC का सदस्यहरूले नियमित रूपमा अन्तरिक्ष फोहोरसँग सम्बन्धित मामलाहरूमा छलफल गर्छन् र अन्तरिक्ष फोहोर न्यूनीकरण दिशानिर्देशहरू पारिमार्जन गर्दछन्, जुन अन्तरिक्ष फोहोर वातावरणको विकासको प्रक्रियामा हुन्छ। अन्तरिक्ष फोहोर निगरानी र स्पेस फ्लाइट सुरक्षा पक्षहरू पनि दीर्घकालीन स्थिरता र अन्तरिक्ष तिथिजन्य जागरूकता कार्य समूहहरूमा छलफल गरिन्छ।

0: नमस्कार, आकाशवाणी खरसाङ परिवारको तर्फबाट श्रोताहरूलाई 80 औं स्वाधीनता दिवसको हार्दिक शुभकामना। अब रोशनी छेत्रीबाट प्रादेशिक समाचार सुन्नुहोस्। पहिला मुख्य समाचार। राष्ट्रले आज 80 औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले तिरंगा फहराउनुभयो। दार्जीलिङ, खरसाङ, मिरिक लगायत विभिन्न स्थानहरूमा पनि आज स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले ई केवाईसी गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रले आज 80 औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। राष्ट्रलाई स्वाधीनता दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भन्नुभयो, आज हरेक हृदयको धड्कन वन्दे मातरमको गायनले गुन्जिरहेको छ।
1: लाल किले पर पहली बार वंदे मातरम गूंज रहा है। आज जब हम देश के लोग वंदे मातरम के 150 वर्ष मना रहे हैं, इससे बड़ा उत्तम अवसर क्या हो सकता है।

0: प्रधानमन्त्रीले भन्नुभयो एआई शिखर सम्मेलन आयोजना गरेर भारतले विश्वलाई आफ्नो शक्ति देखाएको छ। उहाँले देशका युवाहरूले पनि एआईको क्षेत्रमा प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो विगत 12 वर्षमा करोडौं देशवासीको दृढ़ संकल्प समर्पण र हर सम्भव प्रयासका कारण देशले नयाँ उचाइ छोएको छ। उहाँले भन्नुभयो पहिले भारत 5 सबैभन्दा कमजोर अर्थव्यवस्था भएको देशमा गनिन्थ्यो तर अहिले भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ़िरहेको अर्थव्यवस्था भनेको छ। प्रधानमन्त्रीले गरीब र मध्यम वर्ग परिवारका बालबालिकाका परीक्षाको लागि निशुल्क अनलाइन कोचिङको घोषणा गर्नुभयो। प्रधानमन्त्रीले सरकारले आगामी 1 वर्षमा 1 करोड़ युवाहरूलाई यान्त्रिक मेधा अर्थात आर्टिफिसियल इन्टेलिजेन्समा प्रशिक्षित दिने निर्णय गरेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो आधुनिक प्रविधि अब पूर्ण रूपमा महत्वपूर्ण खनिजहरूमा निर्भर छ र भारत यस क्षेत्रमा आफ्नो पकड़ बलियो बनाउन प्रयासरत छ। उहाँले भन्नुभयो भारतले राष्ट्रिय महत्वपूर्ण खनिज मिशन करिडोर शुरू गरेको छ। सरकारले देशलाई नक्सलवादबाट मुक्त गराएको पनि प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो हतियारी नक्सल त समाप्त भएको छ तर दिमागी नक्सलले अझ पनि आफ्नो चाल चलिरहेको छ र यस्ता नक्सलीहरूलाई चिन्हित गर्नुपर्नेछ। प्रधानमन्त्रीले राष्ट्र निर्माणमा दिदी बहिनी अनि बालिकाहरूको योगदान सबैभन्दा अधिक महत्वपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्रीले आफ्नो भाषणको अन्तमा देशवासीहरूसित राष्ट्रहित सोचका साथ अघि बढ्ने संकल्प लिने आह्वान गर्नुभएको छ। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। यस अवधि राष्ट्रभक्ति तथा बंगालको सांस्कृतिक धरोहरको झलक देख्न पाइयो। समारोहमा वन्दे मातरमको गुंज बीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले नेताजी सुभाष चन्द्र बोसको प्रतिमामा माल्यार्पण गरेपछि राष्ट्रिय ध्वज फहराउनुभयो। कार्यमा उत्कृष्ट योगदान दिए बापत 14 आइपीएस अधिकारीहरूलाई मुख्यमन्त्री पदकद्वारा सम्मानित गरिएको छ। यस वर्ष पहिलो पटक रेड रोडमा आयोजित परेडमा कमाण्डरसितै सहायक कमाण्डर पनि सामेल भए। परेडपछि 12 झाँकीहरू प्रदर्शन गरियो जसमा श्यामा प्रसाद मुखर्जीको झाँकी प्रमुख रह्यो। 80 स्वतन्त्रता दिवसको अवसरमा उत्तर बंगालमा विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा स्वतन्त्रताको उत्साह मनाइयो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले तिरंगा फहराउनुभयो। वर्ष 2014 उत्तर कन्याको उद्घाटन भएपछि स्वतन्त्रता दिवस तथा गणतन्त्र दिवसमा यहाँ आम रूपमा अधिकारी वा डिभिजनल कमिश्नरले नै ध्वजारोहण गर्दै आएका थिए भने यसपालि यस परम्परामा फेरबदल गर्दै मन्त्री स्वयंले तिरंगा फहराउनु भएको हो। दार्जीलिङ खरसाङ मिरिक लगायत विभिन्न स्थानहरूमा पनि आज स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइएको छ। 80 स्वतन्त्रता दिवस समारोह समिति 2026 खरसाङको आयोजनामा खरसाङमा स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित स्वतन्त्रता दिवस गोविन्द छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। अधिक जानकारी हाम्रा संवाददाताबाट।
1: सूचना अनि सांस्कृतिक विभाग खरसाङका कलाकारहरूले वन्दे मातरम गीत प्रस्तुत गरेपछि थालिएको कार्यक्रममा प्रमुख अतिथि विधायक सोनाम लामाको बाहुलीबाट राष्ट्रिय ध्वज उत्तोलन गरियो। स्वतन्त्रता दिवस समारोहमा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास प्रस्तुत गरेका थिए भने विधायक सोनाम लामाले सलामी ग्रहण गर्नुभएको थियो। सूचना तथा सांस्कृतिक विभागले जीटीएको सहयोगमा आज लेबोङ पब्लिक ग्राउन्डमा सर्वसाधारण तथा विद्यार्थीहरूको सहभागितामा स्वतन्त्रता दिवस भव्य रूपमा मनायो। कार्यक्रममा मुख्य अतिथिको रूपमा विधायक नोमन राईले राष्ट्रिय ध्वज उत्तोलन गर्नुभयो। समारोहमा विद्यार्थी तथा विभिन्न समूहद्वारा देशभक्तिपूर्ण एवं सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। आकाशवाणी खरसाङको प्राङ्गणमा पनि 80 स्वतन्त्रता दिवस समारोहको आयोजन गरियो। आकाशवाणीका एडिपी राजीव सुब्बाले राष्ट्रिय ध्वज फहराउनु भयो र सबैप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो यस दिन शहीदहरूलाई स्मरण गर्ने दिन हो जसले देशको स्वाधीनताका लागि आफ्नो प्राणको बलिदान दिएका थिए। मिरिक स्थित आले खेल मैदानमा पनि आज देश प्रेम अनि देशभक्तिका साथ स्वतन्त्रता दिवस पालन गरियो। सूचना एवं संस्कृति विभागको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि मिरिक पञ्चायत समितिका अध्यक्ष कैलाश खवास तथा विशिष्ट अतिथिको रूपमा मिरिक महकुमा अधिकारी कृष्णकान्त घोष उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अघिल्लो चरणमा मुख्य अतिथिद्वारा राष्ट्रिय

0: उत्तोलन गरियो। त्यसपछि मुख्य अतिथिले परेडको सलामी लिनुभएको थियो। कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक कार्यक्रम, म्याराथन दौड अनि अन्तर विद्यालय फुटबल फाइनल खेल सम्पन्न गरिएको थियो। अजित विश्व, आकाशवाणी खरसाङ समाचार कक्ष।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले एलपीजी कनेक्सनको लागि ई केवाईसी गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। पहिला 16 अगस्त ई केवाईसी गराउने अन्तिम तिथि थियो। धेरै संख्यामा उपभोक्ताहरू ई केवाईसी गराउन असमर्थ रहेपछि समयसीमा 7 दिन बढाउने निर्णय लिएको हो। सुन्नुहोस् एक रिपोर्ट।
2: उपभोक्ताहरूको सुविधालाई ध्यानमा राख्दै आज 15 अगस्त अनि भोलि आइतबार पनि राज्यका धेरै एलपीजी वितरकहरूले आफ्नो केन्द्र खुल्ला राख्ने भएका छन्। अल इण्डिया एलपीजी डिस्ट्रिब्युटर्स फेडरेशनका उपाध्यक्ष बिजन विश्वासले भन्नुभयो, अझ पनि धेरै संख्यामा उपभोक्ताहरूको ई केवाईसी बाँकी छ। इण्डेन ग्यासको मात्र लगभग 20 लाख उपभोक्ताहरूले अहिलेसम्म ई केवाईसी गराएका छैनन्। उपभोक्ताहरूले घरमै बसेर पनि ई केवाईसी गराउन सक्नेछन्। गत मार्च महिनामा पश्चिम एसियामा युद्धको स्थितिबीच ई केवाईसी नगराउने उपभोक्ताहरूलाई ग्यासको आपूर्ति रोकिदिएको थियो। यसपल्ट आपूर्ति बन्द गर्ने विषयमा केही नभनिए तापनि ई केवाईसी नगरेको खण्डमा यसको मूल्यको अतिरिक्त बोझ पर्न सक्छ। प्रादेशिक समाचारका लागि म मनिषा छेत्री।
1: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा बेटी बचाओ बेटी पढाओ योजना लागू गर्ने घोषणा गर्नुभएको छ। उहाँले हिजो कोलकातामा आयोजित कन्या रत्न दिवस कार्यक्रममा यो घोषणा गर्नुभएको हो। उहाँले प्राथमिकदेखि उच्च शिक्षा स्तरसम्म बालिका शिक्षालाई बढ़ावा दिनका लागि धेरै नयाँ पहलहरूको पनि घोषणा गर्नुभयो। पश्चिम बंगाल सरकारको कन्या रत्न योजना अन्तर्गत बालिकाहरूलाई दिँदै आएको वित्तीय सहायता अर्को वर्ष 1,000 रुपियाँदेखि बढ़ाएर 2,000 रुपियाँ गरिनेछ। स्कूल पछिको उच्च शिक्षाका लागि एकमुष्ट सहायता पनि 25,000 बढाएर 50,000 गरिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रले आज 80 स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराउनुभयो। स्वतन्त्रता दिवसको अवसरमा आज कोलकाताको रेड रोडमा भव्य समारोहको आयोजना गरियो। उत्तर बंगालको मिनी सचिवालय उत्तरकन्यामा पहिलो पटक उत्तर बंगाल विकास मन्त्री निषेध प्रमाणिकले तिरंगा फहराउनुभयो। दार्जीलिङ खरसाङ मिरिक लगायत विभिन्न मनाइएको छ। खाना पकाउने ग्यासका उपभोक्ताहरूलाई राहत दिँदै सरकारी तेल विपणन कम्पनीहरूले ई केवाईसी गराउने समयसीमा बढाएर 23 अगस्त गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
3: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজ এবং নিউজ অন AIR মোবাইল অ্যাপের মাধ্যমে। এখন শুনুন এমপ্লয়মেন্ট নিউজ, কর্মসন্ধান। এ বিষয়ে বলবেন ভাস্কর দাস।

0: सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। समग्र देशमा आज 80औं स्वतन्त्रता दिवस पालना। प्रधानमन्त्री मोदीले गर्नुभयो लाल किल्लाबाट देशवासीलाई सम्बोधन। महिला आरक्षण विधेयकमा सर्वसम्मत सहयोगका लागि प्रधानमन्त्री मोदीद्वारा आह्वान। केन्द्रीय दूरसञ्चार विभागले यसै महिनाको 17 देखि 21 तारिकसम्म पुणेमा ब्रिक्स सूचना तथा सञ्चार प्रविधि ट्र्याक आयोजना गर्ने र इन्डोनेसियाको फ्लोरिन क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु। अब समाचार विस्तारमा। आज समग्र देशले आफ्नो 80औं स्वतन्त्रता दिवस हर्षोल्लासका साथ मनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित ऐतिहासिक लाल किल्लाबाट स्वतन्त्रता दिवस समारोहको नेतृत्व गर्नुभयो। लाल किल्लामा प्रधानमन्त्रीको आगमनको अवसरमा पहिलोपटक राष्ट्रिय गीत वन्दे मातरम प्रस्तुत गरिएको थियो। यस वर्षको समारोहले सन् 2047सम्ममा विकसित भारत निर्माणमा युवावर्गको योगदानलाई कदर गर्दै युवा शक्तिलाई विशेष सम्मान दिएको छ। लाल किल्लाको प्राङ्गणबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विगत 12 वर्षमा देशका करोडौँ नागरिकको सङ्कल्प र समर्पणका कारण भारत नयाँ उचाइमा पुगेको बताउनुभयो। उहाँका अनुसार कुनै समय विश्वका 5 कमजोर अर्थतन्त्र मध्ये परेको भारत अहिले विश्वकै तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो। यसै प्रयासका कारण 25 करोड जनता गरिबीबाट मुक्त भएका छन्। भारतले सन् 2047सम्ममा विकसित राष्ट्र बन्ने ठूलो लक्ष्य राखेको उहाँले उल्लेख गर्नुभयो।
1: आज भारत में भी एक बहुत बड़ा

0: सपना देखा और वो सपना है जब आजादी के 100 साल होंगे 2047 में हम विकसित भारत बना के रहेंगे। 140 करोड़ देशवासियों के पुरुषार्थ से इस लक्ष्य को हमें हासिल करना है। और जब दुनिया की सबसे बड़ी आबादी वाला देश विकसित होने का संकल्प लेता है तो ये दुनिया की नजरों में भी हमारे साहस का परिचायक बन जाता है।
1: प्रधानमन्त्री मोदीले भारतले विभिन्न संकटहरूलाई सफलतापूर्वक पार गर्दै विकसित राष्ट्रको लक्ष्यतर्फ अघि बढिरहेको बताउनुभयो। उहाँले संकटका समयमा सरकारको सुव्यवस्थित नीति र पूर्व तयारीका कारण चुनौतीहरूको प्रभावकारी सामना गर्न सकिएको उहाँले बताउनु भएको छ। नागरिक देवभवको मर्म अनुसार गरिएका व्यवस्था संकटको समयमा प्रभावकारी साबित भएको उहाँको भनाइ थियो। उहाँले ऊर्जा सुरक्षा वर्तमान समयको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै परमाणु ऊर्जा यसका लागि महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। सरकारले सन् 2047 सम्ममा 100 गिगावाट परमाणु ऊर्जा क्षमता पुर्याउने लक्ष्य राखेको र यसै दशकमा 5 नयाँ परमाणु रिएक्टरहरू सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। सन् 2014 भारतले करिब 40 देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको र यसले भारतीय उद्योग तथा निर्यातकर्ताहरूका लागि ठूलो अवसर सिर्जना गरेको प्रधानमन्त्रीले बताउनुभयो। यसै गरी सरकारले आगामी 1 वर्षभित्र 1 करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सिपमूलक तालिम दिने निर्णय गरेको पनि उहाँले बताउनु भएको छ।
0: बहुत तेजी से बढ़ रहा है। लाल किले से मैं देश के नौजवानों के लिए घोषणा करना चाहता हूं, हमने तय किया है कि आने वाले 1 वर्ष में 1 करोड़ युवाओं को AI स्किल के लिए ट्रेनिंग देने का हम काम करेंगे।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा र राज्यका विधानसभाहरूमा महिलाहरूलाई 33% आरक्षण उपलब्ध गराउने सम्बन्धी विधेयक नारी शक्ति बन्धन अधिनियमलाई कुनै पनि राजनीतिक विवाद नबनाई सर्वसम्मत रूपमा सहयोग गर्न सबै राजनीतिक दलहरूलाई अपील गर्नुभएको छ। स्वतन्त्रता दिवसको अवसरमा आज लाल किल्लाको प्राङ्गणबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशका महिलाहरूलाई सम्मान गर्न र उहाँहरूलाई नीति निर्माण तथा शासन प्रक्रियामा योगदान दिने अवसर सुनिश्चित गर्न सबै दलहरूलाई अघि बढ्न आग्रह गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले विधायकी निकायहरूमा महिलाहरूको प्रतिनिधित्व चाँडोभन्दा चाँडो 33% पुर्याउनु पर्नेमा जोड दिँदै भारतको नीति निर्माणमा महिला सशक्तिकरण र उहाँहरूको प्रत्यक्ष सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।
0: जल्द से जल्द हमारी माताओं बहनों को 33% विधानसभा और लोकसभा में उनको प्रतिनिधित्व मिले, ये भारत की नीति घड़तर के अंदर अपना योगदान दे, समय की मांग है। और मैं सभी राजनीतिक दलों से फिर से आग्रह करता हूँ, आइए महिला आरक्षण लागू करके महिला सम्मान में आप भी जुड़िए, लेकिन मेरी माताओं बहनों को हक दीजिए।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतको 80औं स्वतन्त्रता दिवस अवसरमा विश्वभरका नेताहरू तथा विभिन्न देशका कूटनीतिक नियोगहरूले भारतलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस क्रममा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले भारत र अमेरिका बीच बलियो हुँदै गएको रणनीतिक साझेदारीको चर्चा गर्नुभएको छ। फ्रान्सका राष्ट्रपति र इजरायलका राष्ट्रपतिले भारतलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना दिनुभएको छ। यसै गरी इजरायल, अर्जेन्टिना, श्रीलङ्का, नेपाल, फ्रान्स, अस्ट्रेलिया र क्यानाडाका दूतावास तथा उच्चायोगहरूले पनि भारतलाई शुभकामना दिएका छन्। उनीहरूका सन्देशमा भारतको विविधता, आर्थिक क्षमता र द्विपक्षीय सम्बन्धलाई विशेष जोड दिएको छ। भारत सरकारको दूरसञ्चार विभागले यसै महिनाको 17-31 तारिकसम्म पुणेमा ब्रिक्स सूचना तथा सञ्चार प्रविधि ट्र्याक आयोजना गर्ने भएको छ। कार्यक्रमको सुरुवात 7औं ब्रिक्स ICT कार्यदलको बैठकबाट हुनेछ। भारतले 20 तारिक डिजिटल ब्रिक्स फोरम र एक्सपो आयोजना गर्नेछ। यसले उदीयमान डिजिटल प्रविधि र प्रविधि क्षेत्रको सहकार्यलाई प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ। कार्यक्रमको अन्तिम दिन केन्द्रीय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाको उपस्थितिमा 12औं ब्रिक्स सञ्चार मन्त्री स्तरीय बैठक बस्नेछ। उक्त बैठकमा सदस्य राष्ट्रका मन्त्रीहरूले साइबर सुरक्षा, डिजिटल सिप, नवप्रवर्तन, स्टार्टअप र उद्यमशीलताका विषयमा संयुक्त सहकार्य बढाउने रणनीतिमा छलफल गर्नेछन्। दिल्ली पुलिसले लागू औषधको तस्करीमा संलग्न एक अन्तर्राज्यीय गिरोहको भन्नाफोड गर्दै 4 जनालाई गिरफ्तार

0: गरेको छ। पुलिसले दिएको जानकारी अनुसार बरामद गरिएको लाउगु औषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिब 80 लाख भारतीय रुपियाँ अनुमान गरिएको छ। यसै गरी पुलिसले लाउगु औषध ओसार पसारमा प्रयोग गरिएको एउटा गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ। मामलाबारे थप अनुसन्धान भइरहेको छ। इन्डोनेसियाको फ्लोरेन क्षेत्र नजिकै आज बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा 38 जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् भने ठाउँ ठाउँमा पहिरो जाँदा ठूलो दञ्जनको क्षति भएको छ। विद्युत सेवा र सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार तथा क्षतिको विवरण सङ्कलनमा कठिनाई भइरहेको छ। सम्भावित खतरालाई ध्यानमा राख्दै अस्पतालहरूबाट बिरामी र उपकरणहरू बाहिर निकालिएको छ। मुख्य भूकम्पपछि धेरै पराकम्पनहरू गएका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 38 जनाको शव निकालिएको र भौतिक संरचनाहरूलाई ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन्। अब मौसम सम्बन्धी समाचार। भारतीय मौसम विज्ञान विभागले आज उत्तराखण्ड र अरुणाचल प्रदेशका केही स्थानहरूमा अत्याधिक वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार उत्तर पूर्वी भारतका विभिन्न भूभागका साथै छत्तिसगढ पूर्वी राजस्थान गङ्गेय पश्चिम बङ्गाल गुजरात हरियाणा चण्डीगढ दिल्ली हिमाचल प्रदेश जम्मू कश्मीर लद्दाख महाराष्ट्र उडिसा पन्जाब उत्तर प्रदेश र विदर्भ क्षेत्रमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसै गरी विभागले अन्डमान र निकोबार द्वीप समूह आन्ध्र प्रदेश गाङ्गेय पश्चिम बङ्गाल उत्तरी भित्री कर्नाटक तमिलनाडु पुडुचेरी र कराईकलका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ
1: एकटुपरी खबर।